लिखिएकी जुपुङ बोध्याजनी हो जो आई बोध्यामुख दास जो मदद लिखिए लान्छनी हो देन्ची ख्याज त कि भाइ खास तौर दिन कसाँ ख्यामा तङमा कि भाइ बिपी सुगर या ब्लड प्रेसर लो सीमा तङमा जु आमतौर दिन ख्याज त कि भाइ कसाँ निज कि भाइ ब्लड प्रेसर रङ एके दुख जु कसाँ मनाउँ कुमो थत बतङ पुङ सुन्चे दो सुन्चो सुन्चो दो लन्ना तङमा जुस कसानु ब्लड प्रेसर पढ्दैछ हो दोहोरे के कसाँ ख्याज त कि भाइ कोलेस्ट्रोल बोधनीको कारण कसाँग जु टोत दिन कसाँ ग्रसित आचिनी हो आमतौर दिन कसाँ ख्याज त कि भाइ सामु तुमु दस कसाँ संयम निमा बढ्दैछ हो संयम नङ के कसाँ दोला नन्दु निमा तङमा जु बिल्कुल कन्ट्रोल दिन बुझ्ने हो होदेस कि जु ख्याज त कि भाइ जु ब्लड प्रेसर हुँदा यसले वाल फाइदेमा नि हो दोहोरे के कसाँ ख्याज त कि भाइ जु ख्यामा तङमा जु तनाव लोसिनी हो कि भाइ तनाव उतै यसले कसाँ ख्याज त कि मनाउँ कुमो दो तनाव निमा तङमा दो पुङ सुङ सुरु जु बताउँ जानकारी जोड्दोस् नि हो भैँसे ख्याज त कि भाइ सुगर दिस कि जु टोत पुङले जु पुङ कन्ट्रोल लान्छनी हो दोहोरै के कसाँ ख्याज त कि भाइ इलाजका अम्स कसानु हिफाजत लान्नेको वाल जरुरी नि हो परहेज तामा तङमा होदै इलाज नि हो कष्ट तोमा भैसेको किनभने सुरुवात कुमो यी गीतङ सुनाइ चुक्नु हो रोन्चिज भैसै जु गीतङ